0: اوه چی سال تو پی دور دای
1: اینا ما نیو یه لباس مخوت ندان
2: تو چیک دیا
0: وز المان وز یکا هم مخوت سره
3: 炉火变得团聚，短暂珍贵。
0: 那个生意被提起来的几家，都特别多的。
4: 谁搞了的？巴菲特。
0: 咱们一批都拿回去。咱们一批才开始弄的。
4: 美国猪是也多的，但是美国猪。
3: 虽然叔叔退休多年，但老江湖的眼光犀利精准，一句点拨，让爱民锚定了芒果汁。
4: 至少三分之二有三十年老酒王。وزم اونیسو نوی ریدی همین چانا تو یا وقت تو ترخینه تو هدرا یه شمبینو دکان تو هیا پتوکتی دان ترید دیشت که یید که رید نشت پرز شورت بنی توشکرگان هیچنه تو توشکرگان بو اوتل 93 وزگو بات کرد
0: 2025 بات کرد
4: سایشت نیوچه سایشت وازر بیت ماز بریش جیز بریش Ich sag zu Böre, tschüss. Denk, tschüss, du erwacht. Nie wie Sabbat dort.
0: Die Waffe, sondern der Mann macht die jetzt, sondern. Die Schule, die ich war fast da kam.
5: Die
0: Schule ist immer in Pulto. Oh ja, die Schule ist immer in Pulto. Ja, du zum Beispiel, du bekommst ja nicht Swimming.
5: Kochte.
0: Kochte da.
5: Ich bin früher, du an die Gefühle.
0: Was ist dort da kam?
5: Ja,
0: was
5: ist dort da kam?
0: Wow, da hinten ist ein
5: großer
0: Berg. Ein großer Berg. Du bist ein Berg. Ja, ich bin ein
5: Berg.
0: Ja, Baffi, Baffi. Du bist ein Berg. Ja. Ja.
3: Das ist Han Sa Shangoli, der größte Baja. Die größte Pfiffer-Shang ist in der Zeit.
0: We check it, that how is the taste, how is the quality of the product.
3: 亲自品尝挑选最佳风味是第一步。
0: The food is more difficult than the stones. Chinese would like this. कैसे हैं भाई? ये इसकी क्या प्राइस है मेरे भाई?
6: 15.
0: कुछ कर लें, कुछ दे देख लें, थोड़ा सा कोई हो सकता है अगर हम आपसे.
3: 讨价还价，控制成本是第二步。
0: I am nervous.Because it's not a small business. For a manga, I'm sorry. Yeah, take me. But we see cheese per lage. For a second, I'm sorry.
6: उसका वो खरीदेंगे
0: ये रिटेल में देखा ना इसमें कम करें ये मेरे ख्याल में 3,900 जो है ना
6: चेक नो प्रॉफिट नो लॉस के साथ
0: थैंक यू
6: अल्लाह खुश रखे
0: थैंक यू शुक्रिया मेरे पे
6: ओके
0: बहुत शुक्रिया आपसे काम करने का इंशाल्लाह आगे बहुत अच्छा काम करेंगे
7: इंशाल्लाह
8: हमें भी खुशी है
0: प्लीज भेज
3: 与供货商的合作协议顺利签署
0: Agreement is expiring.
3: Two 箱芒果汁的样品摆上爱民的柜台。帕米尔高原的风可以拂去连日奔波的疲惫。
0: It's on the roof of the world. I like photography. You can see different signs of clouds. You can see the big mountains. You can see the greenery, the cool breeze. It makes you feel relaxed inwardly. Because in this beautiful nature, no, I don't worry about anything. I don't feel like that I am far away from my home.I feel like my home here in Taj Kurhan.
9: I'll take 2 this one.
0: Let's
9: see. Oh, it's good.
3: Oh, mango. Mango tea is very welcome.
9: Yes.
10: This is one of the next time for Helen Bao. Chongba is one of the most expensive.
11: Oh, this.
3: 当暮色降临，塔县的夜市也肃静了。巴基斯坦商贩在此燃起。